0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि।
6: थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 0 12 35 888।

जीवन या सदा पासा किस 98.3 FM।

0: life-changing quotes. जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाई हो ज्याक क्यानफिल्डको।
1: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
2: नेपाल भाषा या न्याय पुसी चौमेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
5: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड।
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: यु क्यान डान्स,
14: यु क्यान सिङ, अल यु गट्टा डु इज
15: जस्ट ट्युन इन
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता यहाँहरूलाई स्वागत गर्दछु। ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल यस्तो कार्यक्रम हो जसमा यहाँले सुन्न सक्नुहुन्छ सौन्दर्य, स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही टिप्सहरू वा यही टपिक सम्बन्धी केही जानकारी। किप्स एफएमलाई यहाँहरूले संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। म हुँ यहाँकै होस्ट आरजे युक्ता। सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी दिनुको साथसाथै म यहाँहरूलाई यस कार्यक्रममा रमाइलो रमाइलो गीत पनि सुनाउने गर्दछु। अबको एक घण्टासम्म मलाई साथ दिनुहोला र म पनि यहाँहरूलाई विभिन्न जानकारी र गीतहरूसँग इन्टरटेन गर्नेछु। अलराइट, आजको यस कार्यक्रममा म यहाँहरूलाई भन्नेछु मर्निङ वाकका केही फाइदाहरू। साथीहरू, मर्निङ वाकबाट दिन सुरु गर्न यहाँहरूको शारीरिक र मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ। एउटा वाकिङ सुज लिनुहोस् र सबै बिहान मर्निङ वाकको लागि निस्कनुहोला। मर्निङ वाकको के फाइदाहरू छन् त यो म कार्यक्रममा भन्ने नै छु। अहिलेको लागि भने हामी सुन्नेछौँ एउटा गीत। ओके, सो गीत अब हामी सुन्नेछौँ मेरी आशिकी अब तुम ही हो। यो गीत चाहिँ आशिकी 2 बाट रहेको छ। यस गीतको सिङ्गर्स हुनुहुन्छ पलक मुन्चल र अरिजित सिंह।

हजुर भर्खरै हामीले एउटा रमाइलो गीत सुन्यौं, मेरी आशिकी अब तुम ही हो बाई पलक मुन्जल एण्ड अरिजित सिंह। अब चाहिँ मर्निङ वाकको के फाइदा छन् त यो म यहाँलाई भन्न जाँदैछु। मर्निङ वाकले डायबिटिज हुने रिस्कलाई घटाउँछ। डायबिटिज एउटा लाइफस्टाइल रिलेटेड रोग हो, तर यसलाई कन्ट्रोलमा राख्न सकिन्छ यदि यहाँहरू दिनहुँ मर्निङ वाकको लागि जानुहुन्छ भने। रिसर्च अनुसार दिनहुँ 30 मिनटसम्म मर्निङ वाक गर्नुभयो भने यसले ब्लड सुगर कन्ट्रोलमा राख्छ। मर्निङ वाकले शरीरको फ्याट्स बर्न गर्छ र बडी मास इन्डेक्स इम्प्रुभ गर्छ, जसले गर्दा डायबिटिक पेसेन्टलाई धेरै फाइदा पुर्याउँछ। ओके, सो मर्निङ वाकको यो एउटा फाइदा मैले यहाँलाई भनिसके। अब भने हामी एउटा रमाइलो गीत नै सुनौ। ओके, अब चाहिँ हामी सुन्नेछौँ गीत तिमी बाहेक मेरो कोही छैन बाई हेमन्त शर्मा एन्ड एलिना चौहान। यसमा लिरिक्स र कम्पोजिसन रहेको छ हेमन्त शर्माको, अरेन्जर हुनुहुन्छ कृष्ण बी के खान्जा। यो गीत सुनौ, फेरि पनि म कार्यक्रममा आउने नै।

ओके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा फेरि पनि अर्को एउटा मर्निङ वाकको के फाइदा छ त यसबारे भन्ने बेला भइसकेको छ। ओके साथीहरू, मर्निङ वाक मुटुको लागि पनि राम्रो हुन्छ। साथीहरू, यदि मुटुको केही समस्या छ भने दौडिन त नमिल्ला, तर वाक चाहिँ अवश्य पनि गर्न सकिन्छ। ब्रिस्क वाक या भनौ चाँडै चाँडै हिँड्नाले हार्ट डिजिजलाई घटाउन मद्दत गर्छ। दिनौ कम्तीमा 30 मिनटसम्म वाक गर्नुभयो भने कार्डियोभास्कुलर हेल्थ मेन्टेन हुन्छ र यसले ब्लड प्रेसरलाई पनि चेकमा राख्छ। ओके, सो यो एउटा मर्निङ वाकको अर्को फाइदा भइहाल्यो। अब भने फेरि पनि अर्को एउटा गीत नै सुनौ। अब चाहिँ हामी सुन्नेछौँ गीत फिर और क्या चाहिए। यो गीत चाहिँ जरा हटके जरा बचके मुभीबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह र सचिन जिगर। म्युजिक दिनुभएको छ सचिन जिगरले, लिरिक्स दिनुभएको छ अमिताभ भट्टाचार्यले। साथीहरू, यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि फेरि पनि आउनेछु म कार्यक्रममा र यहाँहरूलाई महत्वपूर्ण जानकारीको साथ साथै रमाइलो रमाइलो गीत पनि सुनाउनेछु। सुन्दै रहनुहोला हामीलाई।

0: This is Hips 98.3 FM, your companion.
1: Pulko dale dale ma timro roop ko lale.
2: Nepali chalchitra ka sada bahar geet haru.
3: Mero nindra bhokar tirkha raat rajina ko. Kina chure.
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: किप्स 98.3 एफएम योर कम्पानियन
5: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle

अलराइट कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा फेरि पनि स्वागत छ। म युक्ता यहाँहरूलाई आज यस कार्यक्रममा केही जानकारी दिँदैछु। मर्निङ वाकको के फाइदाहरू छन् त यस सम्बन्धी जानकारी दिँदैछु र साथसाथै रमाइलो रमाइलो गीत पनि सुनाइराखेकी छु। स्टेशन ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज। हामीलाई अनलाइन यहाँले सुन्न सक्नुहुन्छ kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट। अलराइट, अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा म यहाँहरूलाई भन्न जाँदैछु। ओके, अर्को फाइदा रहेको छ, मर्निङ वाकले तौल घटाउन मद्दत गर्छ। हजुर साथीहरू, मर्निङ वाकले तपाईँको तौल एउटा हेल्दी तरिकाले घटाउँछ। दिनहुँ मर्निङ वाक गर्नुभयो भने, यदि तपाईँले डाइट चेन्ज गर्नुभएको छैन भने पनि तौल चाहिँ घटाउन मद्दत गर्छ। मोटोपना विभिन्न रोगको जड हो, त्यसैले यदि तपाईँलाई तौल घटाउन छ भने मर्निङ वाक गर्न सुरु गरिहाल्नुहोला। ओके, सो यो एउटा फाइदा पछि अब भने फेरि पनि हामी गीत नै सुनौ। अब चाहिँ म सुनाउँदैछु गीत पुरानो हुँदैन माया। यस गीतको सिङ्गर हुनुहुन्छ सञ्जीवनी र कुमार सानु, कम्पोजर यस गीतको हुनुहुन्छ सुरेश अधिकारी, अरेन्जर हुनुहुन्छ फणीन्द्र राई।

हजुर भर्खर हामीले सुनिसक्यौं गीत पुरानो हुँदैन माया बाई सञ्जीवनी एन्ड कुमार सानु. अब चाहिँ फेरि पनि लागौ मर्निङ वाकको अर्को एउटा फाइदातिर नै. सो साथीहरू, मर्निङ वाकले स्ट्रोकको खतरालाई पनि घटाउँछ. युनिभर्सिटी अफ साउथ क्यारोलिनाको एउटा रिसर्च अनुसार ब्रिस्क वाक आधा घण्टाको लागि हप्ताको 5 दिन गर्नुभयो भने यसले स्ट्रोकको खतरालाई घटाउँछ. मर्निङ वाक स्ट्रोक भइसकेको पेसेन्टलाई पनि फाइदाजनक नै हुन्छ. ओके, यो एउटा अर्को मर्निङ वाकको फाइदा मैले यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्नतिर लागौँ है त साथीहरू. अब हामी सुन्नेछौँ गीत मोहब्बत फ्रम द मुभी फिलहाल 2. यस गीतको सिङ्गर हुनुहुन्छ विप्राक, म्युजिक पनि विप्राकले नै दिनुभएको छ, लिरिक्स र कम्पोजर हुनुहुन्छ जानी.

Alright, so saat ini kami berfikir gitu nyaw Mohabbat from the movie Filhal 2. Aba yes git pachi morning walk ko arko euta fayda nai ma yahan lai bhanna jadai chu. Morning walk le cholesterol level lai control garcha. Shrota mitra sharir lai swasthya rakhna hamlai ke level ma cholesterol chahinchha. Tara heart problems ko risk taba badhna jancha jaba sharir ma blood lipids atyadhik matra ma badhna jancha. Khas gari jaba yo LDL cholesterol ko roop ma huncha. Sathai HDL ko matra kam bhayo bhane pani sharir ko lagi hanikarak huncha. Active lifestyle र morning walk ले तपाईको शरीरको cholesterol level लाई regulate गर्छ। हजुर morning walk को यो एउटा अर्को फाइदा यहाँलाई मैले भनिसके। अब भने फेरि पनि हामी गीत नै एउटा सुनौं। अलराइट साथीहरु, अब भने हामी सुन्ने छौं गीत। म तिम्रै हुँ यस गीतमा वोकल रहेको छ अमित परालको। लिरिक्स र म्युजिक पुष्पन प्रधानले दिनु भएको छ। अरेंजर हुनुहुन्छ ऋकेश गुरुङ। साथीहरु, अब हामी यो गीत सुन्ने छौं र यो गीतपछि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको। ब्रेक पछि म फेरि पनि आउनेछु यहाँलाई जानकारी र रमाइलो रमाइलो गीत पनि सुनाउने छु। हामीलाई सुन्दै रहनु होला।

0: Johor Kips FM 98.3 MHz.
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआइपी योजना सुरु गर्नुहोस्।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
11: Babu, pani ko bill tiri de lo.
12: La, tiri de.
13: Babu, batti ko bill tiri de aaja.
12: La, la, tiri de.
11: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज।
12: ल, त्यो पनि तिर्दे।
11: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ।
13: हाम्रो पात्र त मसँग पनि छ,
12: तर पेमेन्ट कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
14: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
16: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
14: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
17: 01-42-35-888 98-012-35-888।
18: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz. ओके, सो ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आज म यहाँलाई भन्दैछु मर्निङ वकका केही फाइदाहरू. र अब चाहिँ म यहाँलाई फेरि पनि अर्को एउटा मर्निङ वकको फाइदा नै भन्नतिर लागे. मर्निङ वकले साथीहरू यहाँको मुडलाई पनि राम्रो राख्छ. मानिसको मुड यदि नराम्रो भएमा यसले पनि विभिन्न समस्यालाई निम्त्याउँछ, जस्तै डिप्रेसन, एङ्जाइटी आदि. त्यसैले साथीहरू, मुड यदि तपाईँको ठिक भइराखेको छैन भने बिहान अलि चाँडै उठ्नुहोस् र मर्निङ वकको लागि निस्किनुहोस्. यसले तपाईँको मेन्टल हेल्थमा सुधार ल्याउँछ, किनकि साथीहरू वक गर्दा नेचुरल पेन किलिङ एन्डोर्फिन्स हर्मोन शरीरमा प्रपरली फ्लो हुन्छ र यसले तपाईँको मुडलाई पनि ठिक पार्छ. ओके, सो यो अर्को एउटा मर्निङ वकको फाइदा यहाँले जान्नु भइसक्यो. अब हामी फेरि पनि अर्को एउटा गीत नै सुनौ. सो साथीहरू, अब भने हामी सुन्नेछौँ गीत दिलनशी दिलनशी, र यो गीत चाहिँ रहेको छ मुभी आशिक बनाया आफ्नैबाट. यस गीतको सिङ्गर हुनुहुन्छ कृष्ण कुमार कुन्नत, लिरिसिस्ट हुनुहुन्छ समीर, म्युजिक कम्पोजर र म्युजिक डाइरेक्टर हुनुहुन्छ हिमेश रेशमिया.

हजुर साथीहरू, हामीले भर्खर सुनिसक्यौं गीत दिलनशी दिलनशी मुभी आशिक बनाए आत्मीको गीत थियो यो। अब फेरि पनि यहाँलाई मर्निङ वकको अर्को एउटा फाइदा नै भन्न जाँदैछु म साथीहरू। मर्निङ वकले ब्रेन फंक्सन पनि अझ तीव्र गर्छ। रेगुलर एक्सरसाइज जस्तै मर्निङ वकले तपाईँको सोच्ने शक्ति र स्मरण शक्तिलाई पनि अझ तीव्र बनाउँछ। साथीहरू, शरीरमा मात्र नभई मर्निङ वकले मानसिक सुधार पनि ल्याउँछ। सो अर्को यो एउटा मर्निङ वकको फाइदा भइहाल्यो। फेरि पनि हामी गीत नै सुन्नेछौँ। अब चाहिँ हामी सुन्नेछौँ गीत निमा रुम्बाको आवाजमा ब्लक हिल।

0: Blockers is down in
1: हजुर साथीहरू, भर्खरै हामीले एउटा रमाइलो गीत सुनिसक्यौँ निमा रुम्बाको आवाजमा ब्लक हिल। अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा नै म यहाँलाई भन्न चाहन्छु। सो साथीहरू, मर्निङ वाकले हाम्रो रोग प्रतिरोधात्मक क्षमता वा इम्युन सिस्टमलाई बलियो बनाउँछ। हिँड्नाले शरीरमा राम्रो रक्त सञ्चार हुन्छ, यसले गर्दा हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा राम्रो असर पर्छ। मर्निङ वाकले शरीर पर अक्सिजनको पनि राम्रो सप्लाई हुन्छ, यसले गर्दा इम्युन सिस्टम बलियो हुन जान्छ। ओके, सो यो फाइदा मैले यहाँलाई भनिसके र यो साथीहरू ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल कार्यक्रमको अन्तिम फाइदा रहनेछ। कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। सो कार्यक्रम कस्तो लाग्यो त यहाँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। ओके, सो साथीहरू, जान अगाडि म यहाँको लागि एउटा अन्तिम गीत राख्न चाहन्छु। ओके, सो अब भने हामी सुन्नेछौँ गीत ओ हमदम सुनियो रे। यस गीतको सिङ्गर हुनुहुन्छ के शान, कुनार र प्रवीण मणि। म्युजिक यस गीतमा दिनुभएको छ एआर रहमानले, लिरिक्स दिनुभएको छ गुलजारले। अल राइट, सो यो गीत अब म यहाँको लागि राख्दैछु र यो गीत सँगसँगै अब म युक्तालाई पनि बिदा दिनुहोला। नमस्कार।

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna ae haseeno, lo main aa gaya.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-44।
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईं सँग।
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
8: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
7: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ। तपाईँको स्वास्थ्यको सच्चा साथी।
7: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
13: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।
14: Mix Max at 98.

0: Yo-ho, KIPS 98.3 FM Tapai Sangako Sahayatra
1: Saundarya, Swastya, Rajivan Shaili Sambandhi Ek Vishesh Karyakram Beauty, Health and Lifestyle साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Uhula!
4: Lo morning ke ho?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
9: म्युजिक मजा, म्युजिक मजा
8: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
10: पुरै 1 घन्टा 3 वटा मुभीज का सुपरहिट गीतहरू,
11: 3 in 1
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.
13: Inno ko ke masni ke mastane hazar
14: Kips 98.3 FM ma Gazal Sansar
15: Mujhse milne shama jala kar aaj mahal mein aaj
14: Gazal Sansar
15: Ghum ka khazana tera bhi hai
16: हरेक शनिबार बेलुकी 10 बजे।
17: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
18: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
19: नमस्कार, किप्स 98.3 एफएम,
6: यो हो किप्स 98.3 एफएम, तपाईँ सँगको सहयात्रा।
12: Mix Max at 98.

0: Life-Changing Quotes。आफूले आफैलाई नै कमजोर ठान्नु महापाप हो। यो भनाई हो स्वामी विवेकानन्दको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रो भोक तिर्खा रात रदिनको किन चोरे।
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted।
5: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
2: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट। जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
15: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888।
17: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: KIPS FM 98.3 presents Pop Hour.
18: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
16: Every Friday 12 p.m.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: The Vice Sunday Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार तपाईँलाई स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यर कम्प्यानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन अलवेज किप्स यु कुल किप्स अ लाइभ किप्स एन्टेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन सुन्न सक्नुहुन्छ म निजोल छु तपाईँको साथमा र कार्यक्रममा तपाईँले चाहिँ इन्जोय गर्न सक्नुहुन्छ तिनवटा सेगमेन्ट्सका गीतहरू प्लस ब्याक न्यू पिन्स एन्ड माइचो सेगमेन्टका गीतहरू फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz नम्बर 10 गीतबाट सुरु गर्छौँ नम्बर 10 यो विक रहेको छ बुलेट बाइकमा बाई टेक बिसी एन्ड सिमरन परियार लिरिक्स रहेको छ सन्तोष सुनारको मिक्स मास्टर गरेका छन् ब्रिज श्रेष्ठले भने म्युजिक प्रड्युसर भनिरहेको छन् एक्समस सुन्छ नम्बर 10 बुलेट बाइकमा
9: किप्स मोस्ट वान्टेड नम्बर 10

नम्बर 9 तर्फ लाग्यो. नम्बर 9 मा यो विक रहेको छ चकमा बाई एलिना चौहान. लिरिक्स एन्ड म्युजिक मनिष श्रेष्ठको रहेको छ. अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले. सुन्छ नम्बर 9 मा चकमा.

अब नम्बर एकतर्फ लागू नम्बर एकमा रहेको छ आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह, ऱ्यापर रहेका छन् अनुप महर्जन, म्युजिक लिरिक्स एन्ड मिक्स मास्टर गरेका छन् साजन शाहले, अरेन्ज गरेका छन् विश्व अधिकारीले. सुन्छ नम्बर एकमा आँखैमा लाउने मेरो गाजल.

ओके नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा डोली गाउँदैछन् वर्षा कर्माचार्य. लिरिक्स रहेको छ सलिन मगरको, भने म्युजिक एन्ड कम्पोजिसन रहेको छ वर्षा कर्माचार्य एन्ड सलिन मगरको. मिक्स मास्टर गरेका छन् देव शर्मा एन्ड शाश्वत श्रेष्ठले. सुन्छ नम्बर सेभेनमा डोली.

0: हजुर कार्यक्रममा अब हाम्रो फर्स्ट सेगमेन्ट फ्ल्यासब्याक तर्फ लागौँ. फर्स्ट सेगमेन्टको नाम फ्ल्यासब्याक रहेको छ. फ्ल्यासब्याकमा पुरानो चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ. आज रहेको छ गीत मिलन नेवारको आवाजमा जस्तै मुटुको.
1: फ्ल्यासब्याक.

0: 90.3 FM।
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511 9851 9851 70939 9851 70939।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम किप्स मोस्ट वान्टेडमा. काउन्टडाउन जारी रहेको छ. नम्बर 10 नम्बर 7 को गीत सुनिसक्नु भएको छ. अब नम्बर 6 तर्फ लागौँ. नम्बर 6 मा केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी रहेको छ. लिरिक्स रहेको छ एक नारायण भण्डारीको. म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले. सुन्छ नम्बर 6 मा केटी फस्यो.
1: किप्स मोस्ट

0: नम्बर फाइभको पालो छ. नम्बर फाइभमा मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड इलिना चौहान रहेको छ. लिरिक्स बसन्त सापकोटाको रहेको छ. म्युजिक एन्ड कम्पोजिसन बसन्त सापकोटाको अनि म्युजिक प्रोडक्सन भने रहेको छ उदय राज पौडेलको भने मिक्स मास्टर गरेका छन् किशोर थापाले. सुन्छ नम्बर फाइभमा मोहनी लगायो कान्छीले.
1: Kiss Most Wanted number 5.

0: नम्बर फोरको पालो छ. नम्बर फोरमा कलियुगकी राधा गाउँदैछन् बबिता मानन्द र लिरिक्स रहेको छ डिपी खनालको. म्युजिक दिएका छन् शङ्कर थापा इस्माइलले, अरेन्ज गरेका छन् विषम आचार्यले, भने मिक्स मास्टर गरेका छन् कुमार केसीले. सुन्छौ नम्बर फोरमा कलियुगकी राधा.
1: Kids must wanted number 4.

हजुर, न्यू पिन सेगमेन्टको पालो छ. न्यू पिन्समा रहेको छ गीत पर्खाई बाई उर्गेन्दोङ एन्ड मोनिका राई. लिरिक्स कम्पोजिसन एन्ड अरेन्ज गरेका छन् उर्गेन्दोङले, मिक्स मास्टर गरेका छन् दिपेश प्रधानले. सुन्छौ न्यू पिन्समा पर्खाई.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345 444

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Keeps FM 98.3 MHz Your companion
2: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
3: Keeps Most Wanted

0: गोत्रोनियन टिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 मा तपाईले कार्यक्रम सुन्न सक्नुहुन्छ worldwidekipsfm.com हाम्रो पात्र एप प्रयोग गरेर त्यसले फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटक मा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी नम्बर 3 तर्फ लाग्दैछ नम्बर 3 मा पीआरई गाउँदैछन् बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान कम्पोजिसन एन्ड लिरिक्स रहेको छ बियोन्ड को मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले सुन्छ नम्बर 3 मा पीआरई
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: हाम्रो तेस्रो सेगमेन्टको पालो भइसकेको छ. तेस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस. माई चोइसमा आज मैले ल्याएको छु गीत बेहुली बाई विजय प्रीति.
1: माई चोइस.

0: Life-Changing Quotes。अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनी सकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat.Dance Beat, Friday 8 a.m. and Saturday 6 p.m.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss

0: 하셔야 매일 부세종입니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted. KIPS Most Wanted.
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाटीगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
15: Are you ready for the big O?
16: This is In Box.
17: Yeah!

यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुशी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपीट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोला दाई के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: Life-changing quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Bollywood Golden Hits.
1: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
0: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-888।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब सुन्नुहोस् पुरा समाचार.
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
10: मद्यपान र धुम्रपान सेवन नगरौं,
11: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड.
13: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
15: enjoy the cover version of your favorite songs. Covermania at 98.3.
16: Every Monday 5 p.m. and Friday 8 p.m.
17: History of Rock.
18: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
10: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Classic Hindi pop time.
12: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
3: Classic Hindi pop time at Gibbs FM 98.3.

0: Life-changing quotes. सिकाइको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
1: नेपाली पॉप फ्ल्याशब्याक. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: Internetko Magdalene Hoss. Our life is always on the happening. Kuru kuru. Connect to my Whirlink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Kids 98.3 FM. Your companion.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Driver Mamailo.
4: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यू क्यान डान्स
7: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
8: जस्ट ट्यून इन
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Cheeps FM 98.3 MHz. Your companion. Your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 megahertz.
11: Kips 98.3 FM, your companion.
1: Classic Hindi pop time at Kips FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lobhaka

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-92-3534.
6: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
7: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: बाबु, पानीको बिल तिरिदे ल.
10: ल, तिरिदे.
11: बाबु, बत्तीको बिल तिर्दे है आज.
10: ल ल, तिरिदे.
9: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
10: ल, त्यो पनि तिर्दे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ, उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
5: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
7: 45 किलोभन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूह

0: मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
7: किप्स 98.3 FM मा गजल संसार
8: मुझसे मिलने शमा जलाकर आज महल में आज
7: गजल संसार
8: गम का खजाना तेरा भी है मेरा भी
0: हर एक शनिवार बिल्की 10 बजे
9: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 मेगाहर्जमा

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: 'Best romantic Hindi songs.
2: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
4: थ्री इन वन
5: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
7: ले देख्नु भएन औषधि हालेको
6: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकै छिन् त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
7: हजुर
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
6: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
6: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: Classic Hindi pop time.
14: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
13: Classic Hindi pop time at Gips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe janam samjha karo.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: किप्स 98.3 एफएम
4: नेपाली सुपर हिट्स

0: Life-Changing Quotes。म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।
1: History of rock.
2: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
5: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम वीकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ म निचोल छु तपाईँको साथमा र तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम डट कम जस्तै हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी कार्यक्रममा सुरु गर्छौँ पहिलो साङ्गीतिक कोसेलीबाट गीतको बोल रहेको छ चकमा बाई एलिना चौहान

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा पहिलो न्यूज तर्फ म लाग्न चाहन्छु। न्यूज भनिरहेको छ द्विपति विज्ञापनमा चीनको आपत्ति। चीनमा विवाद दर लगातार घटिरहेका बेला पारिवारिक मूल्य र सामाजिक नैतिकतालाई लिएर सरकारी संवेदनशीलता फेरि सत्तामा आएको छ। उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी ओपोले सार्वजनिक गरेको एउटा विज्ञापनले सामाजिक सञ्जालमा चर्चा पाएपछि चिनिया अधिकारीहरूले त्यसलाई अनुचित भन्दै आलोचना गरेका छन्। विवाद बढेपछि कम्पनीले आफ्ना केही वरिष्ठ अधिकारी र मार्केटिङ व्यवस्थापकलाई कडा सजाय दिएको जनाएको छ। घटना एउटा छोटो प्रचार सामग्रीबाट शुरू भएको थियो। सामाजिक सञ्जाल प्लेटफर्म वेबोमा शुक्रबार सार्वजनिक गरिएको पोस्टमा लेखिएको थियो, मेरी आमाका दुई पति छन्, एक मेरा बुवा हुन्, अर्को वर्षमा दुई पटक देखा पर्छन्। विज्ञापनमा उल्लेख गरिएको दोस्रो पति वास्तविक वैवाहिक सम्बन्ध नभई महिलाले मन पराउने सेलिब्रिटीलाई संकेत गर्ने शैलीमा प्रयोग गरिएको थियो। कम्पनीका अनुसार उक्त अभियान आधुनिक चिनिया आमाहरूको बदलिदो र विविध जीवनशैली देखाउने उद्देश्यले तयार गरिएको थियो, जसमा सेलिब्रिटी प्रतिको आकर्षण जस्ता सांस्कृतिक पक्षलाई हल्का व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको थियो। तर पोस्ट सार्वजनिक भएको केही समयमै आलोचना सुरु भएपछि ओप्पोले विज्ञापन हटाएको थियो। कम्पनीले त्यसपछि जारी गरेको वक्तव्यमा विज्ञापनको उद्देश्य गलत रूपमा बुझिएको दावी गर्दै त्यसले कुनै सामाजिक मूल्य वा पारिवारिक सम्बन्धलाई अपमान गर्ने आशय नरहेको स्पष्ट गरेको थियो। यद्यपि विज्ञापन हटाए पनि विवाद रोकिएन। सप्ताहन्तभरि सरकारी निकाय र केही आधिकारिक संस्थाहरूले उक्त सामग्रीलाई सामाजिक मूल्य विरुद्धको अभिव्यक्तिका रूपमा चित्रण गरे। पूर्वी चीनको चेजियाङ प्रान्तको प्रचार विभागले आइतबार जारी गरेको वक्तव्यमा द्विपति कुनै पनि हिसाबले रमाइलो विषय होइन भन्दै आलोचना गरेको छ। वक्तव्यमा बजार विस्तारका लागि युवा पुस्तालाई आकर्षित गर्ने नाममा सामाजिक संवेदनशीलता व्यवस्था नगर्न ब्रान्डहरूलाई चेतावनी दिएको छ। प्रचार विभागले सीमाहीन सृजनात्मकलाई गलत दिशातर्फ लैजाने प्रवृत्ति भएको टिप्पणी गर्दै व्यापारिक प्रचारमा सामाजिक उत्तरदायित्व आवश्यक रहेको उल्लेख गरेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार चाइना एडभर्टाइजिङ एसोसिएसनले पनि ओप्पोको विज्ञापनलाई नैतिक सीमा भन्दा बाहिर गएको भन्दै आलोचना गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ सिन्दूर मुभीबाट अलि अलि हार भयो।

श्रोता मित्र, कार्यक्रम विकली वेलनेसमा मसँग अर्को न्यूज रहेको छ र न्यूजको शीर्षक भनिरहेको छ, प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील। पुरा न्यूज विकली वेलनेसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको विदेशी मुद्रा संचित बचाउनका लागि नागरिकहरूसँग एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत कम गर्न विशेष अपील गरेका छन्। गत आइतबार तेलंगानाको सिकन्दराबादमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री मोदीले विश्वमा चलिरहेको युद्ध र आपूर्ति श्रृंखला सप्लाई चेनमा आएको अवरोधका कारण भारतको अर्थतन्त्रमा दबाव परेको उल्लेख गरे। भारतसँग ठूला तेलका कुवा छैनन्। हामीले आफ्नो आवश्यकताको पेट्रोल, डिजेल, ग्यास र मल ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्छ, उनले भने। युद्धका कारण यी वस्तुहरूको मूल्य आकाशिएको छ। उनले खाने तेलको आयातमा पनि ठूलो विदेशी मुद्रा खर्च हुने गरेको बताउँदै तेलको कम प्रयोग गर्दा देश सेवा र देश सेवा दुवै हुने तर्क गरे। सुनको आयातले विदेशी मुद्रा भण्डारणमा ठूलो असर पार्ने भन्दै मोदीले भने, आज देशलाई सुन दान गर्नुपर्ने अवस्था छैन, तर देश हितका लागि हामीले यो वर्ष घरका कुनै पनि कार्यक्रममा सुनका गहना नकिन्ने संकल्प गर्नुपर्छ। विदेशी मुद्रा बचाउनका लागि हाम्रो देशभक्तिले हामीलाई चुनौती दिइरहेको छ। प्रधानमन्त्रीको यो बयानको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले कडा निन्दा गरेको छ। काङ्ग्रेस महासचिव केसी वेणुगोपालले सरकारले आर्थिक संकट समाधानका लागि ठोस कदम चाल्नुको साटो जनतालाई नै समस्यामा पारेको आरोप लगाए। उनले भने, यो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति हो। प्रधानमन्त्रीले आफ्नो असफलता लुकाउन नागरिकमाथि बोझ थुपार्दै हुनुहुन्छ। सन् 2025 नै सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ। इरान, इजरायल र अमेरिका बीचको बढ्दो तनावका कारण विश्व बजारमा अस्थिरता छाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय नीतिहरू र डलरको घट्दो प्रभुत्वका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी बढाएका छन्। यसबाहेक भारत र चीन लगायतका केन्द्रीय ब्याङ्कहरूले पनि डलरको विकल्पमा सुनको भण्डारण बढाउन अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कीर्तिमान स्तरमा पुगेको छ। यस्तो समयमा मोदीको यो अपीलले भारतमा सुनको माग र आयातमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चासोको विषय बनेको बीबीसी हिन्दीले समाचार छापेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ असारे महिनामा।

0: every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु धादिङ। फोन 01-591-3596, 98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: Keeps FM 98.3 presents Pop Hour.
11: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
0: Every Friday 12 p.m.

0: It's 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पानियनमा. र कार्यक्रम आइरहेको छ विकली वर्ल्ड न्यूज. विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरूको बारेमा हामी चर्चा गर्ने गर्दछौँ र गीत संगीत पनि सुन्ने गर्दछौँ. म निजल छु तपाईँको साथमा र तपाईँले यो कार्यक्रम हरेक आइतबार सुन सक्नुहुन्छ. सोमबार बेलुकी 8 बजे र आइतबार तपाईँले बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ. र हामीलाई फलो गर्न सक्नुहुन्छ तपाईँले kipsfm.com हाम्रो पात्रो एपबाट तपाईँले हामीलाई सुन सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक, टिकटकमा. आइडी रहेको छ kipsfm 98.3 MHz. सो अहिले पनि चाहिँ हामी लाग्दछ अर्को न्युजतर्फ. न्युज भनिरहेको छ अस्ट्रेलियामा ट्रम्प टावर बनाउने योजना खारेज. अस्ट्रेलियाको क्विन्सल्यान्डमा 1.5 अर्ब अस्ट्रेलियन डलर, झन्डै 1.10 अर्ब अमेरिकी डलर खर्चेर ट्रम्प टावर बनाइने योजना रद्द गरिएको छ. यो निर्णय परियोजना घोषणा भएको मात्र 3 महिनापछि आएको हो. प्रस्तावित 91 तल्ले लग्जरी होटल गोल्ड कोस्टमा निर्माण गरिँदै थियो. यो अस्ट्रेलियाकै सबैभन्दा अग्लो भवन हुने दावी गरिएको थियो. यसको उचाइ 335 मिटर रहने बताइएको थियो. यो अस्ट्रेलियाको पहिलो ट्रम्प टावर हुनेवाला थियो. परियोजना सम्बन्धी विवरण ट्रम्प अर्गनाइजेसनको वेबसाइटबाट हटाइएको छ. ट्रम्प अर्गनाइजेसन की प्रवक्ता किम्बर्ली बेन्जाले टावर बनाउने जिम्मा पाएको कम्पनी एल्टस प्रोपर्टी ग्रुपले आवश्यक दायित्व पूरा नगरेको आरोप लगाएकी छन्. तर एल्टस प्रोपर्टी ग्रुपले उक्त आरोप अस्वीकार गर्दै परियोजना अन्य लग्जरी ब्रान्डसँग अघि बढ्ने जनाएको छ. कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभिड योङले इरान युद्ध र अन्य घटनाक्रमका कारण ट्रम्प ब्रान्ड अस्ट्रेलियामा झन विषाक्त बन्दै गएको बताएका छन्. हामीले केही समय अघि नै ट्रम्प समूहसँग अलग हुने निर्णय गरिसकेका थियौं. यो दायित्व पूरा नगरेको विषय होइन, उनले भने. उता ट्रम्प अर्गनाइजेसनले भने परियोजना बारे आफूहरू उत्साहित रहेको तर साझेदार कम्पनीले आधारभूत वित्तीय दायित्व समेत पूरा गर्न नसकेको दावी गरेको छ. हजुर, विकली वर्ल्डमा नेक्स्ट सङ्ग तर्फ लागौं. सङ्ग रहेको छ मेरो मन मुटु चोर्यो फ्रम द मुभी टुहुरो.

अब लागौ कार्यक्रम विकली वोलेजमा नेक्स्ट न्यूज तर्फ. न्यूज भनिरहेको छ, किमको हत्या भएमा उत्तर कोरियाले आणविक आक्रमण गर्ने. उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरेको छ, जस अनुसार विदेशीले सर्वोच्च नेता किम जोन उनको हत्या गरेमा प्रतिरोध स्वरूप आणविक हतियार प्रयोग हुनेछ. मार्च 22 राजधानी प्योङयाङमा शुरू भएको 15 सर्वोच्च जनभेलाको पहिलो सत्रले यस प्रस्तावलाई अनुमोदन गरेको थियो, तर यो जानकारीलाई उत्तर कोरियाले सीमित व्यक्तिभित्रै राख्यो. बिहिबार दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान सेवा एनआईएसले सरकारका वरिष्ठ अधिकारीहरूको ब्रिफिङमा यस विषयलाई उजागर गर्यो. एनआईएसका अनुसार उत्तर कोरियाको आणविक फौजको कमाण्ड किम आफैले गर्छन्, तर यदि उनलाई विदेशीले बन्दी बनाए वा हत्या गरेमा फौजले आणविक आक्रमण गर्नेछ. आणविक कानूनको संशोधित धारा 3 उद्धृत गर्दै एनआईएसले भनेको छ, देशको आणविक फौजमाथिको कमाण्ड र कन्ट्रोल प्रणाली शत्रुको आक्रमणले खतरामा परेको अवस्थामा तत्कालै आणविक आक्रमण गरिनेछ. सियोल स्थित कोकमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र इतिहासका प्राध्यापक रहेका एन्ड्री लानकोभले भने, विगतमा पनि यस्तो नीति हुन सक्छ, तर अहिले संविधानमै समेटेर यस विषयलाई थप प्राथमिकता दिएको छ. उनले थपे, इरानको घटनालाई उत्तर कोरियाले चेतावनीका रूपमा लियो. 28 फेब्रुअरीमा अमेरिका इजरायलको आक्रमणमा अली खेमनाईको हत्या भएपछि उत्तर कोरिया सतर्क भएको हो. उत्तर कोरियाको बन्द सीमालाई थप कडा बनाइएको छ. मित्र देशका थोरै विदेशी कूटनीतिज्ञ, व्यापारी र समाजसेवी संस्थाका कर्मचारी मात्रै यहाँभित्र छन्. उनीहरूले पनि कडा निगरानी बीच काम गर्नुपर्छ. हजुर, विकली वोलेजमा अब अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ उदित नारायण दिपा झाको आवाजमा, कहिले तिम्रो पछ्यौरीमा.

यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunt ma, timro man ko nasikai. Farki farki, aunt ma, timro ghar ko nasikai.
3: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power. 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upyukta Certified Saman Haru Uplabda Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam.
6: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01 42 35 88 98 02 12 38 88
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
11: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कारवाही हुन्छ
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
13: You can dance
14: You can sing All you gotta do is
15: Just tune in
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
17: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
18: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
19: राजा मतिवा मती नयेवा ने पुछे चांगुटु खेले
16: नेपाल भाषा या न्याय पुसेचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
20: यो हो केप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
21: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
22: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। स्टेशन किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा। कार्यक्रम विकली वर्ल्ड न्युज हरेक आइतबार सुनसक्नुहुन्छ बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मंगलबार दिउँसोको 3 बजे। कार्यक्रममा तपाईँले गतत्व घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। अब चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, शान्ति प्रस्ताव अस्वीकार गरे अमेरिकासँग अर्को बाटो छैन इरान। अमेरिकाले इरानद्वारा दिइएको युद्ध अन्त्य गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ। यसको जवाफमा इरानले अमेरिका समक्ष आफूले पठाएका 14 बुँदे प्रस्ताव स्वीकार गर्नुभएको अर्को बाटो नभएको बताएको छ। इरानी संसदका अध्यक्ष मोहम्मद बागर गालिबाफले एक्समा लेखेका छन्, इरानी जनताको अधिकार मान्नु बाहेक अर्को बाटो छैन, जस्तो कि 14 बुँदे प्रस्तावमा लेखिएको छ। उनले अन्य उपायहरू बेकार हुने समेत दावी गरेका छन्। थप अघि भनेका छन्, अब अमेरिकासँग लगातार असफलता बाहेक अरू केही प्राप्त हुने छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानका तर्फबाट आएको जवाफ पूरै तरिकाले अस्वीकार्य हुने बताएका छन्। इरानी समाचार एजेन्सी तस्मिन न्युज एजेन्सीका अनुसार पाकिस्तान मार्फत पठाइएको इरानको प्रस्तावमा कैयौं मागहरू छन्। यी मागहरूमा तत्काल युद्ध अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमा अमेरिकी जलसेनाको नाकाबन्दी हटाउने र भविष्यमा इरान विरूद्ध पुनः आक्रमण नहुने ग्यारेन्टी हुनुपर्ने लगायतका छन्। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौं। सङ रहेको छ मिस्टर डी को आवाजमा, आखा छ।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा अर्को न्युजतर्फ लागौँ। न्युज भनिरहेको छ, फेरि आक्रमण भए 90% युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। फेरि आक्रमण भएमा 90% युरेनियम समृद्ध गर्ने इरानले चेतावनी दिएको छ। इरानी संसद आयोगका प्रवक्ता इब्राहिम रेजाईले यो विकल्पबारे संसदमा समीक्षा गरिने बताए। 90% युरेनियम समृद्धिलाई हतियार ग्रेड सम्वर्धन मानिन्छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले पहिले नै 60% युरेनियम समृद्धि गरिसकेको छ, जुन हतियार ग्रेड स्तरको धेरै नजिक मानिन्छ।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियनमा, र म निजल छु तपाईँको साथमा। र कार्यक्रमका अन्त्य अन्त्यतिर हामी आइसकेका छौँ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउन सक्नुहुन्छ। हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज, जसलाई तपाईँले चाहिँ फेसबुक, इन्स्टाग्राम र टिकटकमा भेट्न सक्नुहुन्छ र मेसेज गर्न सक्नुहुन्छ, आफ्नो सल्लाह सुझाव हामीलाई दिन सक्नुहुन्छ। र नेक्स्ट विक पनि आउनेछु, अब समय धेरै कम छ, हामीसँग छुट्ने बेला भइसकेको छ। र नेक्स्ट विक आउने बाचाको साथमा म निजल पनि आजको लागि बिदा हुन चाहन्छु। हस्त, नमस्कार, टेक केयर एन्ड बाई बाई।

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Tune into Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on Kips 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Motorcycle battery, easy exchange offer.
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, रेडियो नयाँ जेनेरेसनको।

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Skips FM, 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबार देखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक

0: नारायण टार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942538888 9802538888।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
14: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: Motorcycle battery, easy exchange offer.
16: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
17: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
18: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
19: यो हो किप्स एफएम 98.3 मेगाहर्ज।
9: बलिउड गोल्डन।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हेलो
4: हेलो हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊं।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: क्लासिक हिंदी पॉप टाइम।
10: चलने लगी है हवाएं, सागर भी लहराए।
9: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in. You really want it? You really want it?
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: कार्यक्रम कलियु टाइम
3: Hollywood Times, every day, 11 to 12 p.m.

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: हो अरू भन त
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
6: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: हस गुरुआमा
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: तपाईँ सुन्दै हुनुहुन्छ
5: के
6: KIPS 98.3 FM, your companion.
7: 3 in 1. From the movie, Truck Driver.
8: Kasto chha gaule. Yeste chha heri ala.

Life-Changing Quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउनेछ, तर पहिले ढोका त बनाउनुहोस्।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: You can dance.
5: You can sing. All you gotta do is...
6: Just tune in.
7: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: New Kathmandu Electric Electronics. Ekai Chhanamuni UPS Inverter Solar Uplabdha. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
12: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
13: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: KIPPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
15: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m. The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPPS FM 98.3 MHz. Never miss out.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 90.

0: 88.3 megahertz. Contact 567-3114. 567-3114.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: Kips 98.3 FM, your companion.
1: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार खलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: खलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
6: You can dance,
7: you can sing, all you gotta do is
8: just tune in.
7: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaj.
10: La la, tiri de.
9: Dada, internet ko pani last dinu hai aaj.
10: La. त्यो पनि तिर्दे।
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ।
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
12: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
17: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
18: This is Keeps 98.3 FM, your companion.
19: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: life-changing quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद अलीको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
4: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-32-35-888।
14: पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू।
15: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर.
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
3: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 567-3114. 567-3114.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईंसँग।
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
2: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: 98.3 FM, your companion.
12: This is English non-stop hits on Tips 98.3 FM.

0: Давай сүндеңінса. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
3: Kips 98.3 FM, yo ho. Music, Mazza, music, Mazza.
6: हेलो नमस्ते श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz र म युक्ता आइसकेकी छु कार्यक्रम म्युजिक मजामा. कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले पुरानो नयाँ रमाइलो रमाइलो नेपाली गीतहरू सुन्न सक्नुहुन्छ र साथसाथै हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि राख्ने नै छु. तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. तपाईँले हामीलाई कहीँबाट पनि कुनै समयमा पनि सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. सो अहिले बेला भइसकेको छ यस कार्यक्रमको पहिलो गीत सुन्ने. गीत रहेको छ कहिले भेट्ला खै के बाँचौला खै बाई अल्मोडा राणा उप्रेति. हजुर, यस गीतमा भोकल लिरिक्स र म्युजिक अल्मोडा राणा उप्रेतिको रहेको छ भने अडियो मिक्सिङ मास्टरिङ उज्जवल श्रेयान महतको रहेको छ.

असल श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा हामीले भर्खरै पहिलो गीत सुन्यौं, कहिले भेटला खै के बाचौला खै बाई अलमोरा राणा उप्रेती। अब यही कार्यक्रममा हामी दोस्रो गीत सुन्नेछौँ। गीत रहेको छ सोल्टिनी। यस गीतमा आवाज रहेको छ आकाश खड्का र त्रिशाला गुरुङको। यस गीतको कम्पोजर पनि आकाश खड्का र त्रिशाला गुरुङ नै हुनुहुन्छ। म्युजिक प्रड्युसर हुनुहुन्छ अनमोल थापा।

0: Joho Kips FM 98.3 MHz.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
1: Bollywood Golden Hits.
3: Kayavali Pyar Ka Dushman Hai.
1: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
4: Hey, bachna hai haseeno, lo main aa gaya.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
15: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
16: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
17: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
18: बाबु पानीको बिल तिरिदे ल
19: ल तिरिदे
20: बाबु बत्तीको बिल तिर्दे आज
19: ल ल तिरिदे
18: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
19: ल त्यो पनि तिर्दे
18: तर सबै कुरा यति छिटै कसरी तिरिस
19: किनकि मसँग हाम्रो पात्र छ
20: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
19: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
21: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
22: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.

0: टिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ओके ब्रेक पछि म युक्ता फेरि आइसके कार्यक्रम म्युजिक मजामा तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz द रेडियो अफ न्यू जेनेरेसन हजुर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: हजुर के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइला रमाइला नयाँ नयाँ गीतहरू अल राइट सो यस सेगमेन्टको हामी अब पहिलो गीत सुन्नेछौँ नैनी रेशम यस गीतको सिङ्गर सर हुनुहुन्छ सागर संसार पनि हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट

0: Kids on Naya ku.
1: Kids on Naya.
2: Kids on Naya.
0: हजुर गीत नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइला रमाइला नयाँ नयाँ गीतहरू. अल राइट, सो यस सेगमेन्टको हामी अब पहिलो गीत सुन्नेछौँ नैनी रेशम. यस गीतको सिङ्गर सर हुनुहुन्छ सागर संसार राई र इन्द्रकला राई. म्युजिक र लिरिक्स सुमन तामाङको रहेको छ. प्रोग्रामिङ शाश्वत श्रेष्ठले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ साजन शाहको रहेको छ.

अराइट के छ नयाँ सेगमेन्टको हामीले पहिलो गीत सुनिसक्यौँ नैनी रेशम सागर संसार राई र इन्द्रकला राईको आवाजमा अब यही सेगमेन्टको हामी दोस्रो गीत सुन्नेछौँ गीत रहेको छ म्याग्दी रुमाले यो गीत मुभी रोल नम्बर वानबाट रहेको छ भने यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ प्रशान्त शिवाकोटी र शान्ति श्री परियार म्युजिक डाइरेक्टर हुनुहुन्छ प्रशान्त शिवाकोटी लिरिक्स सुषमा सिग्देलको रहेको छ म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ दिवेश रायको

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

तेस्रो गीत सुन्नेछौ. गीतको बोल रहेको छ पर्खाए. यस गीतमा लिरिक्स, म्युजिक कम्पोजिसन, अरेन्जिङ र भोकल्स रहेको छ उर्गेन दङको. मिक्सिङ मास्टरिङ दिपेश प्रधानको रहेको छ. ब्याक भोकल्स दिनुभएको छ अर्पण लामा, वीरेन्द्र दङ, बसन्ती लामा र सुमिना लोले.

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टको गीत हामीले सुन्यौँ पर्खाई उर्गिन्दोङको आवाजमा। अब फेरि पनि यही सेगमेन्टको हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ भित्ते खडी। यस गीतको राइटर र पर्फर्मर हुनुहुन्छ ब्यान्ड बगैँचा। प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ अगस्टसको। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र तपाईँलाई अरू पनि विभिन्न गीत सुनाउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना सुरु गर्नुहोस्।
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Keeps FM 98.3 megahertz. Your companion.
1: Kips 98.3 FM ma yo ho music mazza, music mazza।
9: ओके श्रोता मित्र, ब्रेक पछि म युक्त पुनः हाजिर भइसके कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू। तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्स, द रेडियो स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। किप्स एफएम 98.3 मेगाहर्ट्स, योर कम्पानियन। ओके, हाम्रो अनलाइन एड्रेस हो kipsfm.com। यस मार्फत तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि, कुनै पनि बेला, र सुन्न सक्नुहुन्छ हामीलाई एप हाम्रो पात्रबाट पनि। सो अब कार्यक्रमको गीततिर नै म लाग्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। यो गीत ब्यान्ड वी आर लोकल्स फिचरिङ दिव्य दृष्टि लामाको रहेको छ।

हजुर श्रोता मित्र, हामीले सुन्यौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। अब म्युजिक मजामा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। गीत रहेको छ क्यालेन्डर। यस गीतमा आवाज दिनुभएको छ सुन्दर विकेटीले। लिरिक्स डिपी खनालको रहेको छ, कम्पोजिसन शङ्कर थापा स्माइलको रहेको छ, अरेन्जर हुनुहुन्छ उदयराज पौडेल, मिक्सिङ मास्टरिङ अशोक महर्जनले गर्नुभएको छ।

श्रोता मित्र, हामीले सुन्यौँ गीत क्यालेन्डर सुन्दर विकिटीको आवाजमा. अब हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ. अब म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ, सो त्यसैले अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ. गीतको बोल रहेको छ सैया. यसमा लिरिक्स, म्युजिक कम्पोजिसन, अरेन्जिङ रहेको छ उर्गेन दोङको. सिङ्गर्सहरू हुनुहुन्छ उर्गेन दोङ र अनु चौधरी. मिक्सिङ मास्टरिङ दिपेश प्रधानको रहेको छ भने ब्याक भोकल दिनुभएको छ वीरेन्द्र दोङले. अब यो गीत म तपाईँको लागि राख्दैछु र यो गीत सँगसँगै म युक्ताको पनि विदा माग्ने बेला भइसकेको छ. आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो. ओके, सुमयुक्तलाई पनि अब बिदा दिनुहोला.

0: life-changing quotes. पैसा दुईधारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
4: Amilai Sunhos, www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
1: Motorcycle battery, easy exchange offer.
5: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो.
8: नेपाली सुपर हिट्स.

best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: number 18.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: पूर्व मेची देखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
9: हुन्छ हुन्छ
10: ल हुन्छ
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
8: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
8: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
16: KIPS FM 98.3 presents Pop Hour.
17: मुझे कैसे पता न चला कि तू मैनू प्यार
16: Every Friday 12 p.m.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस्।

0: साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ, फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: यु क्यान डान्स,
3: यु क्यान सिङ, all you gotta do is
4: just tune in
3: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-32-35-888।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ, फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: number 7.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: number 5.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

Life-Changing Quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मोटर

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि।
4: थप जानकारी तथा बुकिङका लागि
5: 01-42-3588 98-12-35-88
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM your companion
2: Nepali Pop Flashback

0: Don't change the station. We'll be right back. You are listening to Skips FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
5: नमस्कार किप्स 98.3 FM।
6: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
7: नेपाली पॉप फ्लैशबैक।

0: are listening to Kips FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।